0: Curry Master's Complete Curry Mix available at all leading spice shops.
1: Yeh tha hamare sponsor Curry Master ka sandesh. To Ranjana ji, zara comments par dijiye shuru se.
2: मैं एक कमेंट जिसने मेरा ध्यान खींचा है प्रदीप जी, मैं चाहूँगी कि केदार जी का भी व्यूज पे लिया जाए और हम उसके बारे में बात करेंगे. तो उन्होंने लिखा है कि ओल्ड सॉन्ग विच आर इंजॉयबल एंड एंजॉयड बाय मेजॉरिटी ऑफ ओल्ड एज ग्रुप्स.
1: थोड़ा सा माइक के पास आकर
2: जेन सी और जेन जी जो है वो उसको एंजॉय नहीं करते हैं.
1: अच्छा, ओल्ड सॉन्ग्स
2: नहीं. वो क्या होता है, जैसे मैंने भी देखा है कि जैसे मेरे हस्बैंड है वो किशोर कुमार के गाने सुनते हैं, तो जैसे वो कार में बजता है तो मेरी दो बेटियां हैं प्राइमरी स्कूल में, वो कहते पापा का गाना शुरू हो गया, हमको नहीं सुनना.
1: अच्छा, अच्छा.
2: तो मुझे लगता है कि म्यूजिक कैच करते हैं वो. अगर म्यूजिक नया हो उसी गाने को जब रिमिक्स करके जब बजते हैं या वो हम बजाते हैं तो वो सुन लेते हैं. लेकिन जब वो म्यूजिक वो पुरानी जो बजती है तो तब उनका डिस्ट्रैक्शन हो जाता है कि नहीं हमको ये गाना नहीं सुनना है. तो मुझे लगता है अगर जो जेन जी या जो जेन अल्फा और ये सब है उनके लिए म्यूजिक ज्यादा इम्पोर्टेंट है देन द वर्डिंग्स. व्हाट डू यू थिंक?
3: दिस इज वेरी ट्रू. आई हैव गॉट टू डॉटर्स राइट, दे आर नाउ 25 एंड 29 30 इयर्स. पर ये क्या होता है ना, जो घर का वातावरण जो होता है उस हिसाब से बच्चे लोग को यू हैव टू स्टार्ट सिंगिंग एंड एक्सपोजिंग देम टू द ओल्ड सॉन्ग्स. बट as you're I'm absolutely you're right ki bacche log ko you know they have so much of different music, you know, earphones pe they have access to. Aajkal kitna ye ho gaya na, they want new songs as well. But I have seen when I listen to when I see all these big programs on you know Voice of India or you know all that, आप देखो छोटे छोटे बच्चे लोग कितने प्यार से ओल्ड सॉन्ग्स दे आर सिंगिंग.
4: अरे भाई, जो इंडिया के प्रोग्राम्स आते हैं छोटे बच्चे,
3: मैं तो ये बहुत अचरज हो गया कि भाई एंड दे आर व्हाई इज दैट, बिकॉज पेरेंट्स हैव टॉट देम यू नो टू लर्न टू एंड दे लव ओल्ड सॉन्ग्स एज वेल. बट बिकॉज दे आर इन द न्यू जनरेशन, आप बोल रहे हैं ना, दे गो टू स्कूल्स, दे गो एंड देन यू हैव टू बी विथ योर फ्रेंड्स, यू नो. यहाँ का वातावरण अलग ही है ना, यू कांट से because you have a mixed race of people, Australians and different nationalities, so it peer pressure ho jata hai. If they want to listen to only old hindi songs, they need to unka wo pressure bhi hota hai na. So and they grow up in this environment. Yahan ka environment to bahut hi alag hi hai.
5: Bilkul.
3: Haan ji,
5: यहाँ पे तो किसी भी वर्ड्स को जो है उसको कोई इम्पोर्टेंस नहीं है, सिर्फ धमाके वाला म्यूजिक जो है वो नोट.
3: पर आप देखो ना, यहाँ का भी नहीं और आप देखो इंडिया में भी कैसे कैसे गाना आ रहा है, यू नो द लिरिक्स आर सो बैड, सो बट पीपल लाइक इट. इट्स द बीट, द म्यूजिक जो होता है ना, और बट इट इज वेरी सैड, यू नो, इट्स वेरी सैड. इवन नाउ फॉर मी, आप देखो लिरिक्स जो पुराने लिरिक्स जो है, आप एक एक एक एक शब्द शब्द का मीनिंग आप देखो ना, कितना ब्यूटीफुल.
5: यस, एंड आई थिंक दैट आवर जनरेशन इज गोइंग टू बी इमोशनली डिप्राइव्ड बिकॉज़ द वर्ड्स आर वन व्हिच क्रिएट द इमोशंस.
3: करेक्ट.
5: एंड इफ यू डोंट हैव इमोशंस देन आई थिंक इट्स अ वेरी सैड थिंग.
3: एग्जैक्टली.
2: और लेट्स होप कि अच्छी म्यूजिक के साथ अच्छे वर्ड्स
3: नहीं होएगा. सी, आई टीच माय डॉटर्स एंड ऑल, दे नो व्हाट इज गुड म्यूजिक एज वेल. तो उनको देयर जनरेशन, यू नो, वी डोंट नो what's going to happen, but
5: you have to identify with your peers.
3: Haan ji,
5: not my parents.
2: To Pradeep ji, mai aisa hai ki
1: abhi aisa hai ki hum shrotaon ko 10 minute ka time aur de dete hain comments ke liye,
2: uske baad hum
1: aap padhenge aur hum decide karenge kis kis ko dena hai prizes. Lekin aisa hai ki hamare paas kuch suchnaye padh dete hain, mai padhta hu. Shrotaon, hame ye batate hue atyant prasannta ho rahi hai ki is varsh 21 से 23 अगस्त के बीच अध्यात्म और दर्शन यानी स्पिरिचुअलिटी एंड फिलॉसफी के विश्व प्रसिद्ध वक्ता और आधुनिक वेदांत के अग्रणी आचार्य स्वामी सर्वप्रियानंद जी सिडनी पधार रहे हैं. अब सिडनी वासियों को उनके प्रेरणादायक व्याख्यान प्रत्यक्ष सुनने का दुर्लभ अवसर मिलेगा. मुख्य सार्वजनिक व्याख्यान रविवार 23 अगस्त को शाम 5 बजे वेस्टर्न सिडनी यूनिवर्सिटी के पैरामेटा साउथ कैंपस में आयोजित किया जाएगा. इस बारे में अगले कार्यक्रमों में विस्तार से बताया जाएगा. सर प्रियानंद जी बड़े क्लैरिटी से भारतीय फिलॉसफी का को बताते हैं. میں نے ان کے پرسنلی بہت سارے ویڈیوز دیکھے ہیں اور اٹ از ورتھ اٹینڈنگ دس ون. اس کے علاوہ آپ کو جیسا کہ ہم نے بتایا ہے کہ رفی فار ایور پروگرام ہو رہا ہے 14 جون کو, اور اس کے لیے آپ سمپرک کر سکتے ہیں صادق جی کو 0433238610 یا ابجیت بھائی کو 0425275883. یہ 14 جون کو ہو رہا ہے ریجنسی فنکشن سینٹر میں. اور اس کے علاوہ ایک یہ ہے کٹمب انٹرنیشنل یوگا ڈے 2026 صبح 7:30 بجے سے 10:30 بجے تک June 28th کو ہو رہا ہے, تو آپ اس میں بھاگ لیجیے.
2: اور یہ ایک فری ایونٹ ہے,
1: یہ فری ایونٹ ہے. اور ہم نے بتایا کہ محمد رفیع کے پروگرام کا تو ایک ٹکٹ ہم دے رہے ہیں, کیدار جی دے رہے ہیں 2 ٹکٹ ہمارے شروتاؤں کو, اور اگلے سنڈے ہر کارکرم میں ہم 2 ٹکٹ دیتے رہیں گے 4 جولائی تک. اس کے علاوہ 2 ٹکٹ ابھیجیت بھائی دے رہے ہیں, تو جلدی سے اپنا کمنٹ لکھیے اور ہمیں ہم بتائیں گے کہ کس نے جیتے ہیں وہ ٹکٹ.
2: سو کچھ دیر بعد ہم کمنٹس کو پڑھ لیں گے پردیپ جی. لیکن ہم نے ایک اور جو سمسامیک گھٹنا ہے, جو وار اینڈ اس سب کے علاوہ ایک گھٹنا ہے جو میڈیا ہاؤس کا بہت دھیان کھینچ رہی ہے بھارت میں, تو ہم نے سوچا تھا کہ ہم اس کے بارے میں تھوڑا بات کر لیں گے.
1: ٹھیک ہے.
2: تو ایک کیس آیا ہے جو ایک نو وواہتا ٹویشا شرما, جو 5 سال کے شادی کی بعد اس نے آتم ہتیا کر لی ہے, اور اس کے بعد بہت سارے ایسے نیوز آ رہے ہیں کہ شاید اس کو سسرال والوں نے اکسایا یا ڈوری ڈیمانڈ کی. وہ ایک وہ مس پونے تھی, ماڈل تھی, اور وہ شفٹ ہو جاتی ہے ایم پی اندور, اور اس کے بعد یہ سب تو میرا ایک کمنٹ جو تھا جس نے میرا دھیان کھینچا وہ تھا کرن بیدی جی کا. تو کرن بیدی جی کہتی ہیں کہ جب وہ انڈیپینڈنٹ تھی, انٹیلیجنٹ تھی, پڑھی لکھی تھی, فائنینشلی اسٹیبل تھی, تو اس نے ایسے انہیلدی اگر ریلیشن شپ نہیں اچھا ہے تو موو آؤٹ کیوں نہیں ہو گئی؟ سو وائی واز دا یو نو یو وائی اٹ واز اینڈیڈ ایز اے سوئسائڈ. تو اس چیز کو میں سوچ رہی تھی کہ یہ کہنا ایک الگ بات ہوتی ہے کہ آپ انہیلدی ریلیشن سے نکل کیوں نہیں, بٹ ایک پریشر ہوتا ہے. آپ کو لگتا ہے کہ اس نے اپنے فادر مدر کو ریچ آؤٹ نہیں کیا ہوگا, یا ایک سوشل پریشر بھی ہوتی ہے کہ ارے اگر گھر والے سپورٹ کر دیتے ہیں تو لوگ یہ بھی نہیں بولنے سے چکتے ہیں کہ انہی کا ہاتھ ہے, لڑکی کا گھر انہوں نے تڑوا دیا, بیٹی کا گھر تڑوا دیا, تو لوگ کئی بار کہتے ہیں کہ نہیں ایڈجسٹ کرو ایڈجسٹ کر لو, ایسی چیزیں بھی ہوتی ہیں. تو یہ بہت ہی دکھد گھٹنا ہے, اور بہت سارے الگ الگ وچار ہیں اس پر, لیکن ایک تھاٹ پرووکنگ بھی ہے کہ آج جب یہ سمجھانا پڑتا ہے لوگوں کو آج بھی کہ ایک ڈیورس ڈاٹر جو ہے وہ ڈیڈ ڈاٹر سے بہتر ہے, تو ایسے میں کتنی امید بچتی ہے, کیا ہم سوچتے ہیں اس کے بارے میں؟
1: بالکل رنجنا جی, بڑے افسوس کی بات ہے کہ آج کے زمانے میں جب کہ لٹریسی لیول اتنا ہائی ہو گیا ہے تب بھی لوگ اس طرح کے کام کرتے ہیں کہ ڈاوری ڈیتھس ہوتی ہیں. اس میں بھی
2: اور یہ میں کافی پڑھے لکھے پریوار کی بات کر رہی ہوں جو مدر ان لا ہے وہ ریٹائرڈ جج ہے, ان کے جو ہسبینڈ ہیں وہ لائر ہیں.
1: تو مطلب اس طرح کی باتیں کیوں ہوتی ہیں؟ تو کسی نے یہ میں نے ایک خبر اور بھی پڑھ رہا تھا, کسی کے وچار تھے کہ ان کا کہنا ہے یہ جو پیپر لیک ہوتے ہیں نا ایگزام کے, اٹ از اے سائن آف سم تھنگ ویری رانگ ود دا سوسائٹی اٹ سیلف.
2: آف کورس
1: ہے نا, کہ ہر لوگ آدمی جلدی سے جلدی جتنا پیسہ ہو سکے اتنا کمانا چاہتا ہے, اور اسی کے یہ روپ ہیں ویریس جو ہم لوگ بات کر رہے ہیں, ڈاوری ڈیتھ اور یہ پیپر لیک ہونا اور اس طرح کرپشن. آشا ہے کہ بھوشیہ میں اس سب کا سدھار ہوگا. اس کے علاوہ اور تو کچھ زیادہ نہیں کہا جا سکتا ہے, لیکن اس کے پہلے کہ آپ رنجنا جی پڑھا ہے کیدار جی کا ایک گیت اور سنتے ہیں
5: جی. تو یہ جو ہے بہت ہی کمپلیکیٹڈ ایشو ہے, بہت ہی زیادہ انوالوڈ ہے, ڈومیسٹک وائلنس کا ایکسٹریم ہے, اور اس پہ تو وچار کرنا ہم لوگوں کے لیے بہت ہی آوشیک ہے کہ کس طرح سے ہم اس کا نرمولن کر سکتے ہیں. بھارت سرکار نے بھی کتنا زیادہ ابھیان چلایا ہے ڈومیسٹک وائلنس کے اگینسٹ, ڈاوری کے اگینسٹ, لیکن پھر بھی آج کے دن میں ہو رہا ہے. تو بہت سارے ہم لوگ سوچ سکتے ہیں کہ کیوں ایسا ہوا ہوگا, پڑھے لکھے گھر میں اتنے ویل کنیکٹڈ فیملی, تو یہ تو بہت ہی زیادہ کمپلیکس
2: دکھا دیا ہے
3: رنجیتا جی آپ یہ بتا رہے تھے نا کہ وائی شی کونٹ گیٹ آؤٹ آف دا ریلیشن شپ یہ اتنا آسان نہیں ہے شی واز ریچنگ آؤٹ وہ کیا ہوتا ہے نا جب اٹس بیانڈ ٹالرنس اونلی دین دا وومن will make a move and she reached out to her major her brother. Bola aapko pasand nahi to aap aa jao but usi utne mein dekhiye ye kya ho gaya what a mysterious way she was with you know we're still under
2: court case still under investigation
3: but it is such a sad thing and you know it's very very sad
2: but the reality is they lost their daughter
3: they lost the daughter but she wanted to come out but she dekhiye har aurat ka ye hota hai سب ٹھیک ہو جائے گا ایک امید ہوتا ہے نا شی میریڈ ہم اوبویسلی شی لائکڈ ہم اور لوڈ ہم تو وومن ول آلویز گیو اے لاٹ آف چانس ٹو دا ہسبینڈ تو یہی کا مسئلہ نہیں ہے یہ ایون ان دس آسٹریلین سوسائٹی ڈومیسٹک وائلنس یو نو اتنا بھینکر ہو جاتا ہے کہ دے آفٹر اٹ کمس ٹو اے پوائنٹ آف نو ریٹرن دا وومن رنز اوے شی گوز اینڈ ٹیکس ہیلپ وتھ دی شیلٹرز اینڈ آل دیٹ تو دیکھیں یہ اٹس اے ورلڈ وائڈ فینومینن ویری ویری سیڈ ہاں جی
1: چلیے ایک گیت سن لیجیے
3: ہاں جی